0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्ते श्रोतावृन्द स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा म सुनिता पोखरेल कार्यक्रम सुरु गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो दुई बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो दुईमा पुनः प्रसारणमा सुनिरहनु भएको छ र अब भने आजको कार्यक्रममा समावेश हुने विषयहरूबारे छोटकरीमा जानकारी लिउँ कार्यक्रममा सदाझैँ यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौँ सहकर्मी दिनिताजीबाट नेपाल संवाददाता प्रतीक्षा दुलालले पछिल्ला सात दिनका नेपाल समाचार लिएर आउनुहुनेछ अस्ट्रेलिया सम्बन्धी नै अर्को विषयमा चाहिँ वान नेसन नेत्री पॉलिन ह्यान्सनले नेसनल प्रेस क्लबमा दिए को भाषणको किन आलोचना भइरहेको छ भन्ने बारे पनि सुन्नेछौँ अनि फुटबलका गफ त छुट्ने कुरै भएनन् आज हामी केही महिना अघि अस्ट्रेलिया आएका नेपाली फुटबलका हस्ती राजु काजी श्रेष्ठले विश्वकप र त्यसमा पनि समूह बीमा परेका टिमहरूमध्ये कसको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ भन्ने बारे बताएका छन् त्यसलाई पनि राख्नेछौँ तपाईँ पनि आफ्नो अनुमानमा विश्वस्त हुनुहुन्छ भने हामीलाई फोन गरेर आफ्ना विचार राख्न सक्नुहुन्छ प्रत्यक्ष कार्यक्रममा जोडिएर त्यसका लागि नम्बर हो 1300799767 फोन गर्न अलि मिल्दैन जस्तो लाग्छ भने पनि केही छैन हामीलाई एसएमएस गरेर पनि आफ्नो मत राख्न सक्नुहुन्छ त्यसका लागि नम्बर रहेको छ 0439799767 0439799767 र हामी कार्यक्रममा फुटबल सम्बन्धी हुन्छ नि अब पछिल्ला खेलहरूलाई लिएर र आगामी खेलहरूका सम्बन्धमा विश्लेषण र अनुमान सहितका कुराकानीहरू लिएर आउनेछौँ प्रत्यक्ष रूपमा यति भन्दै अहिले भने पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौँ जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले
3: धन्यवाद सुनिताजी र श्रोताहरूलाई मेलबर्नबाट म दिनिता रिसालको नमस्कार कार्यक्रममा अब पालो भएको छ अस्ट्रेलियाका गत सात दिनका प्रमुख समाचार सुन्ने मुख्य विषयमा ब्याजदर 4.35% यथावतै राख्ने रिजर्भ ब्याङ्कको घोषणा कियर स्टार्मरको राजीनामापछि प्रधानमन्त्री एन्थनी अल्बनिजीद्वारा विगतको सहकार्यका लागि धन्यवाद व्यक्त र फिफा विश्वकपमा दोस्रो खेलको हारपछि प्याराग्वेसँग भिड्ने तयारीमा सकरुज अब समाचार विस्तारमा रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले ब्याज दर 4.35% यथावत राख्ने निर्णय गरेको छ गत मंगलबार बसेको बैठकपछि ब्याङ्कले सो घोषणा गरेको हो यसले घरधनीहरूलाई केही राहत दिने अपेक्षा गरिएको छ भने मुद्रास्फीति नियन्त्रणमा लिन आउँदा महिनामा ब्याज दर फेरि बढाउन सक्ने आरबीएले जनाएको छ मेलबर्नमा गत शुक्रबार जुन 19 भएको एक गाडी दुर्घटनामा परि एक 49 नेपाली महिलाको मृत्यु भएको छ विक्टोरिया प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार बिहान 6 आसपास डल्टन रोड र बर्टन स्ट्रीटको इन्टरसेक्सनमा एउटा मित्सुबिसी एक्लिप्स र फोर्ड फाल्कन सिडान आपसमा ठोकिएको जानकारीपछि आपतकालीन सेवालाई बोलाइएको थियो मित्सुबिसीमा सवार रहेकी उक्त महिलाको प्यारामेडिक्सहरूले उपचार गर्ने प्रयास गरेको तर घटनास्थलमै मृत्यु भएको बताइएको छ गाडीका 52 पुरुष चालकलाई चोटपटक नलागेको र प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जनाइएको थियो यो समाचार तयार पारिएको समयसम्म उनीमाथि डेन्जरस ड्राइभ causing death र exceed the prescribed concentration of alcohol का आरोप लागेको विक्टोरिया पुलिसले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाएको छ उनलाई जमानतमा रिहा गरिएको र जुन 25 मेलबर्न म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने प्रहरीको भनाइ छ फोर्ड गाडीका एकल 22 चालक भने सामान्य चोटपटकका कारण अस्पताल पुर्याइएका थिए वेस्टर्न अस्ट्रेलियामा घातक H5N1 बर्ड फ्लू संक्रमित अर्का एक चराको मृत्यु भएको पुष्टि भएको छ। उक्त चरा जायन्ट पेट्रेल प्रजातिको हो, जसमा गएको सप्ताहन्तमा संक्रमण पुष्टि भएको थियो। राज्यको डिपार्टमेन्ट अफ प्राइमरी इण्डस्ट्रीज एण्ड रिजनल डेभलपमेन्टले समाचार द गार्डियनसँग पुष्टि गरेको हो। यसअघि एक ब्राउन स्कुवा चरा पनि यही रोगबाट संक्रमित भएको थियो। अहिलेसम्म बिरामी वा मृत अवस्थामा फेला परेका एक दर्जनभन्दा बढी चराका घटना पनि रिपोर्ट भएका छन्। बिरामी चराहरूको नजिक प्रशिक्षित विशेषज्ञ बाहेक अरू कोही पनि नजान राज्यकी कृषि तथा खाद्य मामिला सम्बन्धी मन्त्री ज्याकी जार्विसको भनाइ छ।
4: So the advice is we don't want anyone going near these birds, except biosecurity officers.

0: प्रधानमन्त्री बनेका छन्। त्यसको केही घण्टापछि एन्डी बर्नमले मेकरफिल्डका सांसदका रूपमा शपथ लिँदै लेबर पार्टीको प्रमुख तथा प्रधानमन्त्री बन्न प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। नयाँ व्यक्ति मनोनयन नभएसम्म आफू प्रधानमन्त्रीकै रूपमा रहने स्टार्मरले बताएका छन् र नयाँ प्रधानमन्त्री सेप्टेम्बरमा संसद पुनः बस्नु अघि चयन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री अल्बनिजीले उनलाई एक असल मित्रको रूपमा वर्णन गर्दै अकस युक्रेन र अनलाइन सुरक्षा लगायतका विषयमा सँगै काम गर्न पाएकोमा कृतज्ञता व्यक्त गरेका हुन्।
1: I'm grateful for the opportunities we had to work together to strengthen our AUKUS defense and security partnership, support the brave people of Ukraine, and keep children safe from the damage that social media can do. I wish Kia, Victoria, and their children well with everything the future holds.
0: फिफा विश्वकप 2026 को पहिलो नौ दिनमा अस्ट्रेलियाका एक तिहाई भन्दा बढी दर्शकहरूले प्रतियोगिताको प्रसारण हेरेका छन्। पछिल्लो एक सातामा अस्ट्रेलियाका 1,16,00,000 भन्दा बढी बासिन्दाहरूले एसबीएसका विभिन्न प्लेटफर्म प्रयोग गरेका छन्, जसमध्ये 46% दर्शकले एसबीएस अन डिमान्ड मार्फत खेल हेरेको तथ्याङ्कले जनाउँछ। शनिबार बिहान युएसए विरुद्ध सकरुजको खेल मात्र करिब 34,00,000 हेरेका थिए। खेलकुदमा फुटबल विश्वकपकै प्रसङ्ग, संयुक्त राज्य अमेरिकासँग 2-0 हार बेहोरेको सकरुजको टोली छनौटबारे प्रशिक्षक टोनी पपोभिचको आलोचना भइरहँदा उनका सहायक प्रशिक्षक मिले येडिनाकले बचाउ गरेका छन्। अस्ट्रेलियन टोली शुक्रबार प्याराग्वेसँग हुन गइरहेको समूह चरणको अन्तिम खेलको तयारीमा जुटेको छ। ग्रुप डीमा दोस्रो स्थान ढुक्कसँग हासिल गर्न अस्ट्रेलियाले प्याराग्वेलाई हराउन वा बराबरीको खेल हुन महत्त्वपूर्ण रहेको छ। आउँदो खेल चुनौतीपूर्ण रहने बताउँदै मिले येडिनाक,
2: We all know the passion that comes with when you're playing with against a South American team. They'll fight tooth and nail for every single opportunity, and we don't expect anything different, and we don't demand different from ourselves.
0: हस्त श्रोता वृन्देशका साथै एसबीएस नेपालीबाट गत हप्ताका अस्ट्रेलियाका पछिल्ला समाचार यति नै। थप अध्यावधिक समाचार, पडकास्ट र अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। र अब भने कार्यक्रमका अन्य विषयवस्तुहरू सुन्नका लागि फेरि लागौं सिडनीतिर, जहाँ हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
3: SBS नेपाली, SBS साउथ एशियनमा।
4: धन्यवाद दिनिताजी। र मेलबर्नबाट सहकर्मी दिनिता रिसालले तपाईँहरूलाई यो साताभरि हेडलाइन बनेका अस्ट्रेलिया केन्द्रित समाचारहरू प्रस्तुत गर्दै हुनुहुन्थ्यो। र अब फेरि पनि पालो भनेको अस्ट्रेलियासँग नै सम्बन्धित अर्को एउटा विषयलाई यहाँ जोड्ने रहेको छ। वान नेसन नेत्री पॉलिन ह्यान्सनले नेसनल प्रेस क्लबमा दिएको भाषणलाई लिएर व्यापक आलोचना भएको छ। आप्रवासी, ट्रान्सजेन्डर अस्ट्रेलियन, नव अभिभावक तथा सार्वजनिक प्रसारण संस्थाहरूलाई लक्षित गरेको भन्दै उनको भाषणको आलोचना गरिएको हो। सेनेटर ह्यान्सनमाथि स्पष्ट र विश्वसनीय नीति तथा समाधान प्रस्तुत गर्न नसकेको आरोप लगाइएको छ। उनका आलोचकहरूले उक्त भाषणलाई चिन्ताजनक र गैर जिम्मेवारपूर्ण भन्दै यसले समाजका संवेदनशील तथा कमजोर समुदायहरूलाई अनावश्यक रूपमा निशाना बनाएको बताएका छन्। राजनीतिमा 2 दशकभन्दा बढी समय बिताएपछि पॉलिन ह्यान्सनले पहिलो पटक नेसनल प्रेस क्लबलाई सम्बोधन गर्दै एकल सांस्कृतिक समाज वा मोनोकल्चरल सोसाइटी हुनुपर्ने धारणा व्यक्त गरेकी छिन्। उनले पत्रकारहरूलाई पनि आलोचना गरिन् भने नव अभिभावकलाई दिइने तलबी विदाको आवश्यकतामाथि समेत प्रश्न उठाइन्। उनको भाषणको मुख्य केन्द्रमा आप्रवासन र बहुसांस्कृतिकताले अस्ट्रेलियाको आवास सङ्कटलाई बढाएको भन्ने दावी थियो। ह्यान्सनले बढ्दो जनसङ्ख्या र आप्रवासनका कारण घरको माग अत्याधिक बढेको र त्यसले आवास उपलब्धतामा दबाव सिर्जना गरेको तथा महँगो पनि बनाएको तर्क प्रस्तुत गरेकी छिन्।
5: Has our country in the state of crisis. At the center of this crisis is the utterly flawed policy of multiculturalism.
3: SBS सँग कुरा गर्दै बहुसांस्कृतिक मामिला मन्त्री एन एलीले उक्त टिप्पणीहरू गैर जिम्मेवार

0: दुर्भावपूर्ण र घृणायुक्त भएको बताएकी छिन्।
1: There's a fear in the community of how this might resonate and what the real impacts that this might have on people, particularly the kind of the dog whistling, but also some of the blatant racism that's in there as well. But there is also a sense of in unity we are strong, and a sense that also this is really about degrading Australia, degrading our communities. There is a strong sense of identity among all Australians that really puts our diversity at the core of that, that our diversity is our strength.
0: अस्ट्रेलिया इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री म्याट गर्डनफले उपलब्ध तथ्याङ्कहरूले आप्रवासीहरूले आवासको किफायतीपनमा कुनै नकारात्मक प्रभाव नपर्ने देखाएको बताएका छन्। आप्रवासीहरूले समग्र अर्थतन्त्रमा सामान्यतया सकारात्मक योगदान दिइरहेको देखिने उनको भनाइ छ। एसबीएस फिलिपिनोसँग कुरा गर्दै युनिभर्सिटी अफ टेक्नोलोजी सिडनीमा आप्रवासन तथा जातीय विभेद सम्बन्धी अनुसन्धानमा केन्द्रित समाजशास्त्री क्रिस्टिन अक्युनोले प्रणालीगत समस्याहरूको दोष आप्रवासीहरूलाई दिनु गलत भएको बताएकी छिन्।
2: There is a bit of a fallacy around the idea of Australia as this kind of successful multicultural nation that has somehow discarded racism. You know, it still very much demonizes migrants and so on, and you can see that now more than ever, you know, with the migrants being blamed for the housing crisis, migrants being blamed for all sorts of reasons. So that is still there, but operates in a much more complex way than the kind of direct exclusion that people used to experience.
0: ह्यान्सनले कट्टर इस्लाममा संलग्न रहेका देशहरू भन्दै ती देशबाट आप्रवासीहरूलाई अस्ट्रेलिया आउन प्रतिबन्ध लगाउने पनि वाचा गरेकी छिन्। राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ता उठाउँदै उनले हाल अस्ट्रेलियाको सुरक्षा तथा गुप्तचर संगठन एजियोको निगरानी सूचीमा करिब 18,000 मानिस रहेको आफूलाई लागेको बताएकी छिन्। तर यो तथ्याङ्कको स्रोत स्पष्ट छैन किनभने एजियोले निगरानी सूचीको कुल संख्या आफूहरूले नराख्ने बताएको छ। अस्ट्रेलियन फेडरेशन अफ इस्लामिक काउन्सिल्सका अध्यक्ष डाक्टर रातेब जुनैदले भने मुस्लिम अस्ट्रेलियनहरू समस्या नभएको स्पष्ट गरेका छन्।
3: Muslim Australians are not guests. We are not a problem to be managed. We are not a security risk to be explained away. We are citizens, neighbors, workers, students, parents, volunteers, professionals, business owners, community leaders, and public servants. We are part of Australia.
0: बहुसांस्कृतिकताको विषयमा ह्यान्सनले चार मध्ये एक अस्ट्रेलियनले घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने बताएकी छिन्। उनले सबै नागरिकले एउटै भाषा नबोल्ने अवस्थामा देशले सामाजिक एकता वा सोसल कोहिजन कसरी हासिल गर्न सक्छ भन्ने प्रश्न उठाएकी छिन्।
4: Only a fool would ignore the growing language problem, which is a function of immigration.
0: तर घरमा अन्य भाषा बोल्नुको अर्थ मानिसहरूले अङ्ग्रेजी नै नबोल्ने भन्ने होइन। पछिल्लो जनगणना अनुसार केवल 3.4% मानिसहरूले मात्र अङ्ग्रेजी राम्रोसँग नबोल्ने वा बिल्कुलै नबोल्ने बताएका छन्। अस्ट्रेलियाको तथ्याङ्क विभाग अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स एबिएसका हालैका सर्वेक्षणहरूले सन् 2025 75% अस्ट्रेलियनहरूले बहुसांस्कृतिकता देशका लागि राम्रो हो भन्ने विश्वास राखेको देखाएका छन्। फेडरेशन अफ एथनिक कम्युनिटी काउन्सिल अफ अस्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष पिटर डुकासले पनि अस्ट्रेलिया कहिले पनि एकल सांस्कृतिक देश रहेको थिएन भनेका छन्।
5: Even during the White Australia policy, even during what we would describe as a time where it was far less pluralistic, Australia was always made up of many cultures, from First Nations people before settlement through to the colonial era, through to Federation. This has never been a monocultural country, and for that reason, the historical inaccuracies and the divisive nature of what she was saying yesterday concern us.
0: सेनेटर ह्यान्सनले ट्रान्सजेन्डर अस्ट्रेलियनहरूलाई पनि लक्षित गर्दै टिप्पणी गरेकी छिन्। उनले आफूले ट्रान्सजेन्डर विचारधारा भनेर सम्बोधन गर्ने अवधारणाले उनकै भाषामा इन्फेक्टिङ सोसाइटी अर्थात् समाजलाई असर पारिरहेको दावी गरेकी छिन्।
4: This transgender movement is a militant force right throughout society and must be confronted. I repeat, through a whole stack of government authorities, which the average Australian knows nothing about because they are too busy getting on with their lives, this movement, like militant Islam, is everywhere and seeks to redefine humanity and biology.
0: एबिएसको तथ्याङ्क अनुसार अस्ट्रेलियाको जनसङ्ख्यामा 1% भन्दा कम मानिसहरू ट्रान्सजेन्डर वा जेन्डर डाइभर्स रहेको देखिन्छ। जेन्डर डाइभर्स भन्नाले परम्परागत पुरुष वा महिला श्रेणीमा मात्र सीमित नहुने व्यक्तिहरूलाई जनाउँछ र 81% अस्ट्रेलियनहरूले उनीहरूलाई अन्य नागरिक सरह समान अधिकार र सुरक्षा मिल्नुपर्छ भन्ने धारणा राखेको तथ्याङ्कहरूले देखाउँछ। ह्यान्सनले सेक्स डिस्क्रिमिनेसन कमिश्नर एना कोरीलाई पदबाट हटाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्। उनले मानवाधिकार आयोगका प्रमुख ह्युड क्रस्टरको पनि आलोचना गरेकी छिन्। एबिसी रेडियोसँग कुरा गर्दै द क्रस्टरले उक्त भाषण निकै चिन्ताजनक रहेको बताएका छन्।
6: They worried me, you know, that was a speech that really punched down on a lot of Australians. When you look at attacks on the trans community, less than 1% of our population, and a population group that has experienced extreme disadvantage and discrimination, including issues around safety and violence and harassment and bullying.
0: Green Senator Sarah Hanson-Young-le उक्त भाषणलाई अत्यन्त निन्दनीय भन्दै त्यसमा कुनै वास्तविक नीतिगत प्रस्ताव नरहेको बताएकी छिन्।
7: What it showed me is Pauline Hanson is the same old Pauline Hanson she's always been. What was on display yesterday was a rambling Trumpian speech based on hate and fear, not on hope and ideas.
8: र नव अभिभावकहरूबारे ह्यान्सनको टिप्पणी पनि सुनाउनेछौँ, तर त्योभन्दा अघि छोटो विश्राम लिउँ।
9: SBS नेपाली, SBS साउथ एसियनमा।
10: एनआईटीभीको द पोइन्ट, विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू, आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरूप्रति एक ताजा दृष्टिकोण। SBS अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस्। एनआईटीभीमा आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा जान्नुहोस्। एनआईटीभी च्यानल 34 र SBS अन डिमान्डमा।
11: SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast, and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS Audio app or website.
12: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
10: महान शिक्षकहरू सधैँ आफ्ना विद्यार्थीहरूलाई प्रेरित गर्ने तरिकाहरू खोजिरहेका हुन्छन्। SBS लर्नमा शिक्षकहरूका लागि पाठ्यक्रम सम्बन्धित अनलाइन सामग्रीहरू उपलब्ध छन्। sbs.com.au/learnमा जानुहोस्।
13: SBS Audio
14: आफूलाई मन परेको सामग्री सुन्न प्ले थिच्नुहोस्।
15: यो चाहिँ अडालिया जुम्बे हालमा
16: SBS chill
17: SBS pop Asia non-stop Asian pop.
18: Can you describe that feeling for people who haven't experienced it?
19: SBS Hindi उपलब्ध करवाता है
20: far from the partisan politics.
21: साथी भन्दा बढी भाषाहरुमा समाचार, तपाईको मूड अनुसारको गीत संगीत अनि गजबका पोडकास्टहरु तपाईलाई कुरेर बसिरहेका छन्। SBS Audio app डाउनलोड गर्नुहोस् वा
13: sbs.com.au/audio.
0: विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम, म सुनिता पोखरेलको साथमा। र विश्राम लिनु अघि हामीले वान नेसन नेत्री पॉलिन ह्यान्सनको भाषणबारे चर्चा गर्दै थियौँ। अब फेरि सो भाषणलाई लिएर आएका प्रतिक्रियाबारेको रिपोर्टलाई नै निरन्तरता दिउँ। अभियन्ताहरूले ह्यान्सनको नव अभिभावकले पाउने तलबी बिदा वा पेड प्यारेन्टल लिभ सम्बन्धी दृष्टिकोणलाई पनि अस्वीकार गर्दै यसलाई पुरानो सोचको रूपमा व्याख्या गरेका छन्। ह्यान्सनले बच्चा हुर्काउने क्रममा व्यवसायहरूले काम नगरेका कर्मचारीलाई तलब दिन किन बाध्य हुनुपर्ने भन्दै प्रश्न उठाएकी छिन्। उनले आफूले एकल आमाका रूपमा पार्ट टाइम काम गर्दै बच्चा हुर्काउँदा पनि राम्रोसँग व्यवस्थापन गरेको भनाइ राखिन्। अधिकार समूह द प्यारेन्टहुडकी अभियान निर्देशक टिगन गिलक्रिस्टले भने ह्यान्सनले बच्चा हुर्काएको समय अहिलेको भन्दा धेरै फरक भएको बताएकी छिन्।
1: I managed is a memory from Pauline Hanson, and it's not a policy. Pauline Hanson's been describing in Australia from when she raised her kids, and it's not the one that we're raising our kids in today. In an environment where cost of living is sky high and families are struggling.
0: Hanson press sambandhi afna tippani ka karan pani alochana ko ghera ma pareki chin. Media Entertainment and Arts Alliance le unka bhanai haru lai press swatantrata mathi ko akraman bhandai ninda gareko cha. नेशनल प्रेस क्लबमा सम्बोधनका क्रममा गार्जियनकी पत्रकार सेरा मार्टिनले प्रश्न सोद्धा ह्यान्सनले उनलाई ट्रासी वा बेकारको भन्दै अपमानजनक टिप्पणी गरेकी थिइन् र भविष्यका कार्यक्रमहरूमा उनलाई प्रतिबन्ध लगाइने बताएकी थिइन्।
4: Honestly, you never give up. I've never seen a person that's such a trashy journalist, you know, and what you put out all the time, you've got this obsession with constantly trying to pull down myself, my party, or Mrs. Reinhart, whatever you do.
0: National Senator Bridget McKenzie-le Channel 9-sanga kura gardai ek netriko yesto byabaharle chintajanak najir sthapit garna sakne bataeki chhin.
16: You need to be able to face the media and the tough scrutiny. But I am concerned that One Nation also wants to pick and choose which media they take questions from, who they like or they don't like. That might be okay for Donald Trump to pick and choose which media he takes questions from, but it does not go well here in a democracy like.
0: Pauline Hanson-le SBS-lai kharej garne ra ABC-ma thulo katauti garne pratibaddhata pani vyakta gareki chhin. Tara san 2026-ko Reuters Digital News report-ka anusar Australian-harule SBS ra ABC-lai afna sabaibhanda vishwasniya samachar srotharuka rupma mulyankan gareka chhan. Tara Hanson-le internet-ko yug aisakekale Australia-ko bahusanskrutik prasarak SBS-ko avashyakta nabhayeko bataeki chhin. ABC-ka sambandhma Hanson को तर्क छ कि रिजनल र ग्रामीण सेवाहरू भने करदाताको रकमबाटै सञ्चालन भइरहने भए पनि ठूलो सहरहरूमा भने यो सेवा सदस्यतामा वा सब्सक्रिप्सनमा आधारित बनाइनुपर्छ। तर प्रधानमन्त्री एन्थनी अल्बनीजीले सार्वजनिक प्रसारकहरूको अस्ट्रेलियामा अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।
22: I think that the idea that you just exclude media and abolish SBS is what they're talking about, and the ABC is, I think, I would hope that all media organisations come out and oppose that because they should.
0: विपक्षी नेता एङ्गस टेलरले पनि उक्त भाषणको आलोचना गरेका छन्। उनले टुडे शोमा कुरा गर्दै ह्यान्सनले कुनै पनि विश्वसनीय नीतिगत योजना प्रस्तुत नगरेको बताएका छन्।
23: Oh, well, there wasn't enough detail to really comment on most of the plan because I don't see it. What we need is a credible plan. We need a pathway out of this. And that is what I am laying out every day. I know that's the hard road. I understand that's the hard road. But it's the road we must go on if we are to get our country back to where it needs to be. It's not enough to be angry. I can understand the anger. I do get it. But we have to have a credible plan.
0: र सिडनी ल्याङद्वारा एसपिएस न्युजका लागि तयार पारिएको यो रिपोर्ट सुन्नुभयो। एसपिएस साउथ एसियनको नेपाली कार्यक्रममा यो रिपोर्टलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा गएर पनि सुन्न सक्नुहुन्छ। साथै आफ्नो मोबाइलमा एसपिएस अडियो एप डाउनलोड गरी एसपिएस नेपालीलाई फलो गरेर पनि। र यति भन्दै अब भने कार्यक्रममा अलिकति पछाडि फर्कने बेला भएको छ।

0: पछाडि फर्कने भनेको चाहिँ के हो भनेदेखि अब अघिल्लो कार्यक्रममा बजेको विषयलाई एकपटक सम्झिन गइरहेका छौँ। हामीले गत मङ्गलबारको कार्यक्रममा सामुदायिक फुटबलमा सक्रिय दुई नेपाली भाषीसँग फिफा विश्वकपबारे उनीहरूको अनुमान राखेका थियौँ। सिडनीबाट अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनका अध्यक्ष विजय राउत, त्यस्तै डार्विनबाट डार्विन हार्ट्स फुटबल क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुनले आफ्नो फेभरेट टिमबारे हामीसँग प्रत्यक्ष कार्यक्रममा जोडिएर आफ्ना प्रेडिक्सन सुनाएका थिए। दुबईको पहिलो समर्थन चाहिँ अस्ट्रेलियालाई रहेको थियो। त्यसको छोटो अंश अब एसबीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा।
1: एज अ टिमवर्क भेरी फिजिकल गेम होइन, यिनीहरू चाहिँ एकदमै टिमवर्क प्लस फिजिकल गेम छ उहाँहरूको, अनि डिफेन्डिङ लाइन चाहिँ एकदमै राम्रो छ। अनि अस्ट्रेलियाले चाहिँ अहिले चाहिँ अब मिडफिल्ड र अनि स्ट्राइकिङमा अलिकति जोड गर्यो भने धेरै राम्रो हुन्छ। डिफेन्स लाइन चाहिँ एकदमै स्ट्रङ छ।
2: म पनि हेर्छु कि उसमा हो, किनकि मिडफिल्डरमा चाहिँ वर्क गर्नुपर्छ होइन, तर अनएक्सपेक्टेडली एन्ड 2-0 विन एन्ड द ग्रुप पनि टफै छ, त्यसैले स्ट्राटेजी अलिक चेन्ज हुन्छ होला अहिलेको भन्दा नेक्स्ट गेममा। त्यसको त्यसमा चाहिँ एक्सपेक्टेसन छ हाम्रो होइन, त्यहाँ किन युएसएले एकदम राम्रो खेलेको भएर ग्रुप अहिले इटली 3 points छ अहिले, तर भन्न सकिनँ त्यस्तो सकर होइन, टर्की र प्याराग्वे फेरि माथि आउन सक्दैन भन्न सकिँदैन, टु बी वर्स्ट।
0: उनीहरूको अस्ट्रेलिया बाहेक अन्य देशको बारेमा खेल समीक्षा सुन्न भने हाम्रो वेबसाइटमा जानुहोस्, ठेगाना थाहा नै छ होला, छैन भने पनि दिइहाल्छु sbs.com.au/nepali। र तपाईँ पनि विश्वकप रेडियो कुराकानीमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ र आफ्नो फेभरेट टिमका लागि आवाज उठाउन चाहनुहुन्छ भने हामीलाई मङ्गलबारको प्रत्यक्ष प्रसारण अवधिमा फोन गर्नुहोस्। नम्बर रहेको छ 1300-799-7967। तर तपाईँहरूलाई यसै बिचमा चाहिँ के भन्न पनि चाहन्छौँ भने हामीले चाहिँ विचार सुन्ने र सुनाउने मात्र हौँ, यी व्यक्त विचार चाहिँ वक्ता स्वयंका हुन् र यसमा एसपिएसको समर्थन वा विरोध छैन भनेर भन्न चाहन्छु। र विश्वकपकै कुरा गर्दाखेरि अब केही समय पश्चात हामीसँग अस्ट्रेलियाका विभिन्न ठाउँबाट चाहिँ विभिन्न राज्यबाट हामीसँग कार्यक्रममा जोडिन गइरहनु भएको छ केही सामुदायिक फुटबलकामा संलग्न व्यक्तिहरू, र त्यो कुराकानीलाई राख्नेछौँ। तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ एसपिएस साउथ एसियनमा, र यो कार्यक्रमलाई तपाईँले मङ्गलबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा सुन्न सक्नुहुन्छ भने बिहिबार एसपिएस रेडियो 2 अपराह्न 4-5 बजेसम्म, र अर्को कार्यक्रम चाहिँ प्रत्यक्ष रूपमा बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा, र पुनः प्रसारण चाहिँ आइतबार एसपिएस रेडियो 2 4-5 बजेसम्म सुन्न सक्नुहुन्छ। हामीलाई यो कार्यक्रम सुन्नको लागि चाहिँ अब रेडियोमा एसपिएस साउथ एसियन भइहाल्यो, तपाईँको टेलिभिजनको च्यानल 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अडियो एप चाहिँ निशुल्क हुन्छ भनेर पनि थाहा नै छ होला। अब यति भन्दै चाहिँ विभिन्न अब एसपिएसका अन्य सामग्रीहरू कहाँ सुन्ने कसरी सुन्ने भन्ने बारेमा कार्यक्रममा जानकारी दिँदै जाउँला होइन, तर अब के गीत सङ्गीत सुन्ने समय भएको हो त?
3: SBS South Asian.
4: Your news from here
3: and hits from home.
0: र अब फुटबलकै कुरा गर्दाखेरि चाहिँ हामीले केही बालबालिकाहरूले अस्ट्रेलियामा चाहिँ नेपाली पृष्ठभूमि भएका अस्ट्रेलियामा हुर्कते गरेका बालबालिकाहरू जो चाहिँ फुटबलमा सक्रिय रहेका छन् उनीहरूसँग गरेको कुराकानी पनि हाम्रो वेबसाइटमा राखेका छौँ होइन। अब केटाकेटी बालबालिकाले खेल्ने कुरा गरिरहँदाखेरि अब यो रबिन एन्ड द न्यू रेभोल्युसनको केटाकेटी भन्ने गीत नै यहाँ तपाईँहरू सामु राख्न चाहेँ।
5: अगर स्कूल गए छु कंती रागी सके सा नई रागी सके सा आजीर गारी सके सा जूत गुंसु

0: र रबिन एन्ड द न्यू रेभोल्युसनले केटाकेटी कहाँ खेल्छन् भनेर प्रश्न गरिरहेका थिए र यो गीत सँगसँगै अब खेलकुदकै बारेमा पनि कार्यक्रममा कुराकानी गर्न बाँकी नै रहेको छ। त्यसै गरेर नेपालतर्फ पनि जानेछौँ, नेपालका पछिल्ला सात दिनका समाचारहरू पनि लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि चाहिँ छोटो ब्रेक लिउँ, ब्रेक पश्चात हामी फेरि फर्केर आउने नै छौँ ती सामग्रीहरूका साथमा, त्यसैले हामी सँगै रहनुहोला।
1: SBS On Demand मा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा। आजै SBS On Demand एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्।
2: खेलकुदका पारखेहरूका लागि SBS स्पोर्ट्स पहिलो रोजाई हो। साइक्लिङ, मोटर स्पोर्ट्स, वर्ल्ड एथलेटिक्स र अन्य थुप्रै खेलको मजा लिन sbs.com.au/sport जानुहोस्। इनसाइट एसपिएसको एक पुरस्कार विजेता कार्यक्रम हो। अरूले समावेश नगर्ने जल्दो बल्दो विषयमा निर्भीक हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ। हरेक मङ्गलबार राति 8:30 बजे एसपिएस र अन डिमान्डमा।
1: SBS World News, ताजा र महत्त्वपूर्ण समाचारहरू अस्ट्रेलिया तथा विश्वभरबाट तपाईँकै लागि। SBS World News हरेक बेलुकी 6:30 बजे एसपिएसमा र एसपिएस अन डिमान्डमा। संसारभरका कथाहरू समेटिएको दुनियाँ, SBS World Movies 24 घन्टा निशुल्क च्यानल 32 या SBS On Demandमा स्ट्रिम गरी हेर्नुहोस्।
2: SBS Chillमा विश्वभरको संगीतको आनन्द उठाउनुहोस्। SBS Chill SBS Audio एपमा सुन्नुहोस्।
1: नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा sbs.com.au/nepali आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalimा।
0: र यो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अब भने कार्यक्रममा फेरि पनि बाँकी रहेका विषयवस्तुको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ वर्ल्ड कपको बारेमा अनुमान, त्यसै गरेर समीक्षाहरू आउँदैछन् पछि पछि, होइन? त्यसैले अहिलेको लागि भने अलिकति नेपालतर्फ लागौँ। र यो धुन बजिसकेपछि थाहा पाइहाल्नुभयो होला अब समय भएको छ नेपालतर्फ लाग्ने, जुन अघि मैले भनि पनि सकेका थिएँ। र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट चाहिँ पछिल्ला सात दिनमा नेपालमा हेडलाइन बनेका समाचारहरू अबको प्रस्तुतिमा।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन दलका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गरेका हुन्। दुवै नेताले दलको चुनाव चिन्ह समेत रहेको घन्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए। सार्वजनिक स्थानमा खासै बोल्न नरुचाउने प्रधानमन्त्री शाहले महाधिवेशनमा भने बोले। सदनमा प्रतिपक्षी दलहरूले खोजेका प्रश्नहरूको जवाफ आफ्नो दलको महाधिवेशनमा उनले दिए।
4: हामीसँग कालापानी लिपुलेको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ।
3: मार्च 5 सम्पन्न निर्वाचनपछि सबैभन्दा ठुलो पार्टी बनेको रासोपाको महाधिवेशनमा सहभागी हुन नेपाली काङ्ग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेन, नेकपा एमालेका नेता प्रदीप गेवाली, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरू पुगेका थिए। अर्को प्रसङ्गमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनको दललाई नयाँ दिशामा अघि बढाउन डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्। नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण विभाग शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले आईटी फोर्सको निर्माण गर्नुपर्नेमा जोड दिए।
5: एउटै निर्वाचन क्षेत्रमा अहिले हेर्दा धेरै कमरेडहरूले करोडौं खर्च गरेको, करोड करोड खर्च गरेको तथ्याङ्क छ। त्यसमध्ये आधा मात्रै हामीले आइटीमा लगाएको भए के हुन्थ्यो होला, त्यसो गर्न पाएको भए चुनावको रिजल्ट के हुन्थ्यो होला भने अहिलेको भन्दा धेरै राम्रो।
3: चार दिनको चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल बुधबार स्वदेश फर्किए। उनले चीनका विदेश मामिला तथा चिनिया कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएका थिए। भ्रमणका क्रममा उनले विदेश मन्त्री वाङसँग भेटवार्ता गरे। भेटमा नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति नेपाल सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै नेपालको भूमिलाई चीनको हित विरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, प्रविधि हस्तान्तरण, जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा छानबिन सुरु गरेको छ। पछिल्लो समय जर्मन कम्पनीलाई राहदानी छपाईको काम दिइएको छ। यसै सिलसिलामा आयोगले पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले बुधबार आर्जुको बुढा नीलकण्ठस्थित निवासमा पुगेर बयानका लागि तीन दिनभित्र उपस्थित हुन भनी लेखिएको पत्र पुर्याएको थियो। कान्तिपुर पत्रिकाका अनुसार उनले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन नसकेको भन्दै आयोगलाई इमेल पठाएकी छन्। देउवा दम्पति प्रतिनिधि सभा निर्वाचन अघि नै विदेश गएका थिए। नेपालबाट भारत चिया निर्यात गर्न फेरि अवरोध भएको छ। भारतमा चिया निर्यात गर्न अप्ठ्यारो भएपछि इलाम र झापाका चिया उद्योग र बगानहरू बन्द हुने अवस्थामा पुगेको नेपाल चिया उत्पादक सङ्घ जनाएको छ। सँगै बुधबार झापामा पत्रकार सम्मेलन गर्दै जो यस समस्याको समाधान गर्न कुनै ठोस पहल नभएकोमा गुनासो गर्यो। भारतीय चिया बोर्डले नयाँ गुणस्तर परीक्षण प्रक्रिया लागू गरेपछि नेपालबाट चिया निर्यात गर्न समस्या भएको हो। कुल उत्पादनमध्ये 5 अर्ब रुपियाँभन्दा बढीको चिया भारत निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन्। बर्ड फ्लू संक्रमण भएको पुष्टि भएपछि जावलाखेलस्थित सदर चिडियाखाना सर्वसाधारणका लागि अनिश्चितकालका लागि बन्द भएको छ। चिडियाखानाका चराचुरुङ्गीहरू मर्न थालेपछि परीक्षण गरिएको अधिकारीहरूले बताएका छन्। परीक्षणबाट बकुल्ला, लाटो कुसेरो, गिद्ध र जनावरतर्फ निर बिरालो र चिर बाघमा समेत बर्ड फ्लू देखिएको बताइएको छ। रूपेश जयसवाल र कृति सरा अधिकारी 26 खुला तथा 11 महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजेता बनेका छन्। खुलातर्फ रौतहटका रूपेशले 11 खेलबाट 9.5 अङ्क जोड्दै लगातार उपाधि रक्षा गरे। महिलातर्फ झापाकी कृति सरा अधिकारीले 8.5 अङ्कसहित उपाधि हात पारेकी हुन्। नेपाली कराते खेलाडी एरिका गुरुङले इन्डोनेसियाको बालीमा भइरहेको 22 एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छन्। उनले उज्बेकिस्तानकी खेलाडीलाई 11-2 हराउँदै कास्य पदक जितेकी हुन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
0: र श्रोतावृन्द, पछिल्ला 7 दिनका समाचारहरू सुनाउँदै हुनुहुन्थ्यो नेपाल संवाददाता प्रतीक्षा दुलाल। यो सामग्रीलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा गएर पाउन सक्नुहुन्छ। त्यसै गरेर अब हामीलाई चाहिँ सोसियल मिडियामा पनि लाइक र फलो गर्नुभएको छ भने त्यहाँ पनि गर्नुहोला, किनभनेदेखि एसपिएस नेपालीका प्रायः प्रायः सामग्रीहरू चाहिँ त्यहाँनिर राखेका हुन्छौँ। साथै अब भिडियोहरू, रमाइला भिडियोहरू पनि हुने गर्छन्। अब त्यसको लागि ठेगाना कहाँ हो भन्दाखेरि चाहिँ अब फेसबुक, इन्स्टा र एक्समा एसपिएस नेपाली भनेर खोज्नुभयो भने हामी त्यहाँ उपलब्ध रहेका छौँ र त्यहाँनिर चाहिँ अब हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ, लिङ्कहरू पाउन सक्नुहुन्छ, साथै भिडियोहरू पनि। यति भन्दै अब कार्यक्रममा केही बेरमा हामी फुटबलसँग सम्बन्धित विषयहरूलाई जोड्न गइरहेका छौँ, तर त्योभन्दा अगाडि चाहिँ छोटो ब्रेक लिउँ र फुटबल कुराकानीलाई त्यसपछि जोडौँला।
2: एसपिएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
1: SBS फुडका साथ संसारभरका परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्। SBS फुडमा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/foodमा जानुहोस्। SBS न्यूज इन डेप्थ पोडकास्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समाचारहरू तपाईँको मनपर्ने पोडकास्ट एपमा सुन्नुहोस् या sbs.com.au/news/audio जानुहोस्। अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, SBS वाइसल्यान्ड हेर्नुहोस् च्यानल 31। SBS का टिभी र रेडियो च्यानलहरूमा के सामग्रीहरू प्रस्तुत हुँदैछन् जान्नका लागि sbs.com.au/guide जानुहोस्।
6: SBS Kickoff.
7: A new music station celebrating football anthems from around the world.
8: It's time for Africa.
9: It's live now.
7: On DAB Radio, the SBS audio app.
8: We got the game
9: on. Online and SBS On Demand.
2: SBS audio app download gare tapaika man parne karyakramharu sunnu hos. Yo app App Store ra Google Play bata nishulka paunu sakinchha.
0: र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत गरेँ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र तपाईँले यो कार्यक्रमलाई मङ्गलबार एसबिएस साउथ एसियनमा सुनिरहनु भएको छ 2 बजेदेखि 3 बजेसम्म। त्यसै गरेर अर्को दिन भनेको चाहिँ बिहिबार पनि सुनेको हुन सक्नुहुन्छ, त्यो चाहिँ एसबिएस रेडियो 2 बिहिबार, र त्यो चाहिँ अब 4 बजेदेखि 5 बजेसम्म हुन्छ। अब तपाईँहरूले क्याचअप रेडियो सुन्ने गर्नुभएको छ भनेदेखि त त्यहाँ हामी उपलब्ध हुन्छौँ, कुनै वेबसाइटमा गएर सुन्नुहुन्छ भने त्यहाँ पनि यो कार्यक्रम रहेकै हुन्छ होइन। त्यसैले धेरै माध्यमहरू छन्, साथै अब तपाईँहरूलाई युट्युबमा पनि हामी रहेका छौँ भनेर कतिको थाहा छ होइन। हाम्रो पोडकास्टहरूलाई चाहिँ युट्युबमा एसपिएस साउथ एसियन भनेर त्यहाँ अन्तर्गत रहेका अन्य साउथ एसियन भाषाहरू सँगसँगै हामी पनि रहेका छौँ। केही रोचक रमाइला भिडियोहरू पनि राखेका छौँ त्यहाँ। त्यसै गरेर एसपिएस नेपालीका पोडकास्टहरू त सुन्न सक्नु नै हुनेछ। र अब भने फुटबल सम्बन्धी कुरा गरौँ, तर त्यसभन्दा अगाडि चाहिँ फेरि एकपटक तपाईँहरूलाई जानकारी दिइहालौँ होइन। अब हामी केही बेरमा फुटबलसँग सम्बन्धित कुराकानीलाई जोड्न गइरहेका छौँ, तर अब तपाईँहरू पनि यो कुराकानीमा सहभागी हुन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँले कार्यक्रम अवधिमा फोन गर्न सक्नुहुन्छ। फोन नम्बर म केही बेरमा तपाईँहरूलाई दिने नै छु, तर त्यतिन्जेलसम्मको लागि भने अहिले फिफा विश्वकप अनुमान अन्तर्गत नेपाली फुटबल हस्ती राजु काजी साक्केले समूह बीबाट कुन टिम नकआउट चरणमा पुग्न सक्ला भनेर आफ्नो अनुमान सुनाएका छन्। र यस समूहमा आयोजक राष्ट्र क्यानाडा, साथै स्विजरल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना र कतार रहेका छन्। अब सोही कुराकानी नै सुन्नतर्फ लागौँ। फिफा विश्वकप सन् 2026 समूह बीमा आयोजक राष्ट्र क्यानाडा, साथै स्विजरल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना र एसियन च्याम्पियन कतार रहेका छन्, जसमा क्यानाडा 1 जित र 4 पोइन्टका साथ समूह बीको सबैभन्दा माथि रहेको छ भने स्विजरल्यान्ड समान अङ्कका साथ गोल डिफरेन्सका आधारमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार 1-1 अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा। नेपाली फुटबल लेजेन्ड राजु काजी साक्यले विश्वकप सुरु हुनुभन्दा केही महिना अघि अस्ट्रेलिया आएको बेला त्यतिन्जेल समूह बीमा परेका टिमहरूमध्ये कसको समूह विजेता हुने सम्भावना रहेको छ भन्ने बारे आफ्नो अनुमान सुनाएका थिए, जसअनुसार उनले आयोजक राष्ट्र क्यानाडाको सम्भावना बलियो भए पनि जित्न भने स्विजरल्यान्डले जित्ने प्रेडिक्सन गरेका छन्। अहिलेसम्म फिक्स भएकोमा क्यानाडा, कतार, स्विजरल्यान्ड र अन्य जुन हुन्छ त्योमा कसले जित्छ जस्तो लाग्छ?
10: क्यानाडालाई चाहिँ अब वर्स भएको अलिकति त एडभान्टेज छ, तर स्विजरल्यान्ड नै आउँछ जस्तो लाग्छ मलाई चाहिँ। अब अर्को पछि कुन टिम आउँछ त्यो थाहा नभएको, अहिलेको हिसाबले चाहिँ स्विजरल्यान्ड आउला कि भन्ने।
0: अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार 25 जुनमा हुने खेलमा स्विजरल्यान्ड र क्यानाडा भिड्दा बोस्निया एन्ड हर्जगोभिना र कतार आम्ने सामने हुनेछ, जसबाट तय हुनेछ राउन्ड अफ 32 को को पुग्छन् भनेर। राउन्ड अफ 32 प्रत्येक 12 समूहमा शीर्ष दुई स्थानमा रहने टोलीहरू तथा तेस्रो स्थान प्राप्त गर्ने उत्कृष्ट 8 टोलीहरू पुग्नेछन् र यो रोमाञ्चक नकआउट चरण सुरु हुनेछ 29 जुनदेखि। यो सामग्री तयार पार्दासम्म राउन्ड अफ 32 जर्मनी आयोजक मध्येका मेक्सिको र युएसए पुगिसकेका छन्। र विश्वकप सम्बन्धी यो छोटो अनुमानहरू त सुनिहाल्नु भयो र तपाईँलाई अब यो सामग्री सुनाउनुभन्दा अगाडि चाहिँ भनेको थिएँ तपाईँहरू पनि प्रत्यक्ष रूपमा सहभागी हुन चाहनुहुन्छ भने हामीलाई कार्यक्रममा फोन गर्न सक्नुहुन्छ। त्यसका लागि नम्बर रहेको छ 1300797967। साथै आफ्ना अनुमानहरू चाहिँ फोन गर्न मिल्दैन भनेदेखि एसएमएस गरेर पनि पठाउन सक्नुहुन्छ, त्यसको लागि नम्बर 0439799767। र अब चाहिँ फेरि पनि विश्वकप अनुमानलाई नै निरन्तरता दिउँ र यतिखेर चाहिँ आफ्ना अनुमानहरू आफ्नो फेभरेट टिमको लागि आवाज उठाउनलाई को को आउनुभएको छ त भन्दाखेरि सागर थापा हुनुहुन्छ मेलबर्नबाट, जो चाहिँ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी तथा क्याप्टन पनि रहिसक्नु भएको छ। त्यस्तै विकास गौचन हुनुहुन्छ एलिस स्प्रिङ्सबाट, त्यस्तै वैकुण्ठ तामाङ हुनुहुन्छ सिडनीबाट। तिनैजनालाई मैले स्वागत गरेँ यो एसपिएस नेपालीको कार्यक्रममा। हजुर, अब हजुर सुरुवात चाहिँ अब कतिको फिफा वर्ल्ड कपको फिभर कतिको लागेको छ भन्नेबाट नै सुरुवात गरौँ होइन। विकासजीबाट सुनौँ न, कस्तो छ एलिस स्प्रिङ्सतिर नर्दर्न टेरिटोरीतिर फुटबलको माहौल?
11: एकदम यहाँ चर्काचर्की नै छ भनौँ होइन, सबै सबै एभ्री डे जस्तो अब हामीले गेमहरू वाच गरेर हुन्छ होइन, साथीभाइहरूसँग मिलेर गेमहरू वाच गरिरहेको हुन्छ। म आफू पनि फलोअप गरिरहेको छु, जस्तो अब एसियन टिमलाई त डेफिनेटली सपोर्ट गरिन्छ होइन।
0: ए हामी फेभरेट टिममा एकछिनमा आउँछौँ विकासजी। वैकुण्ठजी, अब तपाईँ कसरी कस्तो हुँदैछ हेर्ने हुन्छ नि, तारतम्य मिलाउन कतिको सजिलो अप्ठ्यारो कस्तो छ, समय हुन्छ नि अब काम गर्ने समयमा परिराखेको छ कि कस्तो भइरहेछ?
12: भन्न त अब बिहान 3 बजेको गेम चाहिँ हेर्न अलिकति गाह्रो छ, तर त्यो बाहेक त अरू गेमहरू त मजाले भ्याइ नै रहेछ। अब भ्याएन भने पनि गेम अन गरेर सुन्दै भए पनि छिनछिनै स्कोर चेक गर्दै काममा
0: अनि
12: गेमको चाहिँ अपडेट भइ नै रहेछ
0: है। सागरजीको के छ अब हुन्छ नि, आफै पनि अब राष्ट्रिय नेपालको राष्ट्रिय टोलीलाई नै क्याप्टेन्सी प्रदान गरिसक्नु भएको, फुटबल फिभर कतिको लागेको छ?
13: एकदम नै, किन वर्ल्ड कप भनेको हामी स्पेसली एउटा फुटबल खेलाडीहरूको लागि चाहिँ एकदम एउटा ठुलो चाडपर्व नै हो जस्तो फिल हुन्छ मलाई चाहिँ होइन। माहौलै अर्कै हुन्छ, त्यसले गर्दाखेरि संसारभरि एउटा फुटबलको एउटा माहौल हुन्छ जुन, त्यसले गर्दाखेरि चाहिँ भनौँ एकदमै रमाइलो, एकदम रमाइलो अनुभव भएको जस्तो फिल हुन्छ मलाई चाहिँ।
0: अब जस्तै सागरजी, अब तपाईँ लाइनमा भइरहँदाखेरि सोधिहाल्नु मन लाग्यो होइन, अब विकासजी वैकुण्ठजीहरू त सामुदायिक फुटबलमा सक्रिय हुनुहुन्छ, तपाईँ पनि सक्रियता गरिरहनु भएको छ यो क्षेत्रमा, फुटबललाई कतिको निरन्तरता दिनुभएको छ अस्ट्रेलियामा?
13: हजुर, म निरन्तरतापूर्वकै लागि नै रहन्छु। अहिले यहाँ चाहिँ हाम्रो एटिएफसी क्लब छ, हामी एटिएफसी क्लबबाट म खेलिरहेको छु होइन। यहीँ जस्तै मेलबोर्नमा चाहिँ स्टेट 5 चाहिँ हाम्रो रक्सर पार्कबाट चाहिँ म त्यहाँबाट खेलिरहेछु अहिले चाहिँ है। खेल्ने क्रममै जे छ अहिलेसम्म म खेलिरहेको छु भनौँ न, फुटबलमै लागिरहेको छु, किन फुटबल एउटा अङ्ग हो मेरो, मबाट छुट्न नसक्ने कुरा भएको कारणले गर्दाखेरि पनि योबाट म टाढा चाहिँ हुन सक्छु जस्तो लाग्दैन मलाई चाहिँ
0: है। अब विकासजी है, त तपाईँले अघि नै एसियन टिम भनिसक्नु भएको छ, छ्यास अलिकति त होइन, तैपनि सपोर्ट कसको लागिरहेको छ तपाईँको यसपालि?
11: म चाहिँ खास भन्नुपर्दा सानोदेखि नै म खास डियोगो म्याराडोनाको फ्यान हो होइन, म उहाँलाई नै फलो गर्दै आएको भएर मैले सधैँ नै अर्जेन्टिनालाई नै सपोर्ट गर्छु। म अब सानोदेखि नै अब हेर्दै आएको भएर चाहिँ मैले चाहिँ अब मेरो फेभरेट टिम नै अर्जेन्टिना छ, तर साइड बाई साइड म चाहिँ एसियन कन्ट्रीहरूलाई पनि सपोर्ट गर्छु, जापान कोरियाहरू।
0: अनि अर्जेन्टिनाको खेल कस्तो कस्तो भयो त अब हुन्छ नि?
11: अहिले सोचेको भन्दा जस राम्रै छ अहिलेसम्मको लागि, होइन? अब दुइटा गेम खेल्यो, दुइटा गेम जित्यो, होइन? अब मेस्सीले चाहिँ अब दुइटै गेममा चाहिँ दुइटै गोल गर्न सक्यो, होइन? एउटा ह्याट्रिक गर्यो, अहिले अहिले बिहान 3 बजेको गेममा चाहिँ दुई गोल गरेर अब लगभग उसले चाहिँ अब रेकर्डहरू ब्रेक गरिरहेको छ, होइन? अनि प्लस डिफेन्स लाइन अलिकति विक लाइन भनेको डिफेन्स लाइन जस्तो लागेको थियो, तर अब होपफुली अब इन क्वार्टर फाइनल्स सेमी फाइनलतिर चाहिँ बेटर हुँदै जान्छ होला, किनकि अलि स्ट्रङ टिमसँग फेस गर्न बाँकी नै छ, होइन? अहिलेको लागि चाहिँ जे होस् अब कम्पिटेटिभ टिम छैन, त्यही भएर चाहिँ उनीहरूको पर्फर्मेन्स चाहिँ राम्रै छ।
0: अब एसियन टिममै कुरा गर्दाखेरि चाहिँ कुन टिमको चाहिँ बढी सपोर्ट हुन्छ नि, जापान कोरिया कसलाई चाहिँ बढी गरिरहनु भएको छ?
11: जापानलाई चाहिँ म पहिल्यैदेखि फलो गरिरहेको छु, उनीहरूको स्ट्राटेजीहरू, उनीहरूको चाहिँ जुन पहिलादेखिको उनीहरूको हार्डवर्किङहरू चाहिँ एकदम राम्रो छ, पहिलादेखिको उनीहरूको स्ट्यान्डर्डहरू चाहिँ धेरै माथि पुगेको छ, होइन? उनीहरूको फुटबल लिगहरू पनि एकदम हाई स्ट्यान्डर्डमा पुगिसकेको छ अहिले, होइन? अब वर्ल्डको ऱ्याङ्किङहरूमा पनि अब राम्रै उसमा गएर उनीहरूको प्लेयरहरू अझ जापानमा भन्नुपर्दाखेरि अहिले 3 मेन प्लेयरहरू नै उनीहरूको इन्जरी छ, होइन? जुन वर्ल्ड कप स्क्वाडमै छैन, होइन? त्यही भएर चाहिँ उनीहरूलाई अलिकति लस पनि हो, तर स्टिल दे डुइङ बेटर जस्ट होपफुली अब तिनीहरू पनि अब नेक्स्ट राउन्डको लागि चाहिँ जस्ट क्वालिफाई अलमोस्ट क्वालिफाई नै हुन्छ होला, किनकि अब 4 पोइन्ट्स छ, होइन? 4 पोइन्ट्स चाहिँ क्वालिफाई हुन्छ होला।
0: वैकुण्ठजीको कुन हो त फेभरेट टिम चाहिँ?
12: मेरो चाहिँ अब बच्चैदेखि अब खुडलदेखिको 1998, होइन? त्यही बेला चाहिँ अब ब्राजिल, घरमा सबैले ब्राजिल सपोर्ट गर्ने मैले नि, अनि ब्राजिलबाटै सुरु गरियो जस। अनि अहिले पनि अब हरेक 4 वर्षमा एकचोटि ब्राजिललाई चाहिँ मजाले सपोर्ट गर्दै आइरहेछु, है? अब अहिले पनि अब ब्राजिलले केही गर्छ कि भन्ने आश चाहिँ छ, अब हेर्दाखेरि टिम चाहिँ त्यति स्ट्रङ छैन अरू कन्ट्रीहरूभन्दा, त्यही पनि अब सेकेन्ड नकआउट राउन्डमा क्वालिफाई हुन्छ जस्तो लाग्छ। क्वालिफाई भइसकेपछि अब नकआउट गेम भनेको वान गेम हो, वान गेममा त अब जे पनि हुनसक्छ, त्यही भएर अब ब्राजिललाई नै सपोर्ट गरिरहेको छु मैले।
0: जस्तै अब ग्रुप सीमा ब्राजिलले अहिले लिड गरिरहेको भए पनि गोल डिफरेन्सको आधारमा मात्रै लिड गरिरहेको छ क्या, होइन? अब त्यही पनि अब त्यो कन्फिडेन्स चाहिँ अलि नभएको हो, अब जस्तै हुन्छ नि अर्जेन्टिनाको अगाडि भनौँ न, अब अहिले अर्जेन्टिना सपोर्टर यहाँ सँगै भएको भएर अलिकति त्यो कन्फिडेन्स नभएको हो, हामीले नै जित्छौँ वर्ल्ड कप भन्नेवाला चाहिँ।
12: पहिला जस्तो चाहिँ खै प्लेयर त्यही मलाई त्यस्तो लाग्छ, खेलाडीहरूमा आफैमा अलिकति कन्फिडेन्स ल्याक छ कि जस्तो फिल हुन्छ। अब तिनीहरूले फेरि अरू अब इन्डिभिजुअल प्लेयरहरू आफ्नो क्लबबाट खेल्दाखेरि सबैजना एकदमै राम्रो खेलिरहेको छ, पर्फर्म पनि राम्रै गरिरहेको हुन्छ, तर एउटा टिममा चाहिँ ब्राजिलले पर्फर्म गर्न सकिरहेको थिएन केही वर्षदेखि। अब यसपालि लास्ट इयरदेखि होला सायद कार्लोस एन्चेलोटी पनि आएको छ, इज अ ग्रेट कोच, होइन? उसले अब क्लब लेभलमा धेरै टाइटलहरू जितेको छ, अब मलाई लाग्छ उसले ग्रुप एउटा राम्रो टिम बनाएर लिएर आएको छ, होपफुली त्यो नकआउट गेमहरूमा पुगिसकेपछि केही गर्छ कि जस्तो लाग्छ मलाई चाहिँ।
0: सागरजीको चाहिँ को छ फेभरेट हुन्छ नि, अब अर्जेन्टिना र ब्राजिल त आइसक्यो, अब तपाईँको फेभरेट चाहिँ कुन हो?
13: योपल्ट भनौँ न, अब फेभरेट भन्दा पनि अलिकति रोनाल्डो मनपर्ने भएको कारणले गर्दा चाहिँ योपल्ट चाहिँ अब पोर्तुगलले जितोस् भन्ने एउटा इच्छा थियो मेरो चाहिँ, होइन? अब त्यो फर्स्ट म्याच एउटा ड्र भयो, त्यसपछि अब सेकेन्ड म्याच अब उज्बेकिस्तानसँग छ, होपफुली पोर्तुगलले जित्छ नै जस्तो लाग्छ मलाई चाहिँ। त्यसले गर्दाखेरि ग्रुपमा पनि त्यति भनौँ न ऊ मजाले आउनु सक्ने नै छ पोर्तुगल, होइन? पछिको गेमहरूमा अब सुरुको गेममा चाहिँ अलिकति जस्ट फर्स्ट म्याच ड्र गरे पनि सेकेन्ड म्याचबाट चाहिँ अब अलिअलि एडजस्ट राम्रो फिट भएर अलि राम्रो गर्छ जस्तो भन्ने चाहिँ मलाई लागिरहेछ अब चाहिँ। त्यसले गर्दाखेरि योपल्ट चाहिँ पोर्तुगललाई चाहिँ मैले सपोर्ट गरिरहेछु भनौँ।
0: अब जस्तै पोर्तुगल अब क्रिस्टियानो रोनाल्डोको चाहिँ अब सम्भवतः अन्तिम म्याच यो वर्ल्ड कप भनेर पनि एउटा सफ्ट कर्नरहरू अलि अगाडिका कुराकानीमा पनि व्यक्त भएका थिए, होइन? अब प्रदर्शन चाहिँ कस्तो लागिरहेको छ वैकुण्ठजीबाट छोटकरीमा लिउँ न, क्रिस्टियानो रोनाल्डोको यो अन्तिम विश्वकप हुन सक्ने अवस्थामा उसको प्रदर्शन?
12: अब खासरी अब मेन चाहिँ अब मेसीले नै एकदमै राम्रो खेल्यो होइन अब बिग बिग नेम प्लेयरहरूले एकदमै राम्रो खेलिरहेको बेलामा रोनाल्डोले अलिकति फर्स्ट गेममा पर्फर्म गर्न नसक्दाखेरि चाहिँ सोसियल मिडियाहरूमा अलिकति रोनाल्डो के गर्न सक्दैन यस्तो कुराहरू चाहिँ एकदमै चर्चामा आइरहेको छ. अब हुन त सागर दाईले भन्ने जस्तै रोनाल्डो नै मलाई एकदम मनपर्ने खेलाडी हो होइन. अब यसपालि ब्राजिलले नजिते नि पोर्चुगलले जित्दै नि हुन्छ भन्ने चाहिँ एउटा आश एउटा सानो छ. जस मलाई लाग्छ अब उहाँले भन्नुभएको जस्तै फर्स्ट गेम हो, अब सेकेन्ड गेम थर्ड गेमबाट अलिकति अझै राम्रो खेल्दै आउँछ जस्तो लाग्छ मलाई पोर्चुगल. त्यसमा चाहिँ रोनाल्डो त अब भन्नै पर्दैन, उसले पर्फर्म गर्छ भन्ने आशा छ मलाई पनि.
0: ए हुन्छ, अब म अन्तिम अन्तिमतिर आइसकेँ यो कुराकानीको होइन. अब अन्त्यमा चाहिँ अस्ट्रेलियालाई कसरी छोड्ने होइन, अब अस्ट्रेलियाको अब आगामी खेलको लागि कतिको आशावादी हुनुहुन्छ? सुरु विकासजीबाट गरौँ न.
11: अस्ट्रेलियाको नि चान्स त छ होइन अब नेक्स्ट राउन्ड जानको लागि, किनकि एउटा गेम जितिसकेको भएर चाहिँ अब बेस्ट थर्डहरू पनि योपालि लिन्छ नि त 48 टिम्स भएको भएर बेस्ट थर्डमा जाने चाहिँ चान्सेस हाई नै छ, हाई नै देखिरहेको छु होइन. तर अब उनीहरूको स्ट्राटेजी चाहिँ अलिकति अस्ति युएसएसँग पर्फर्म गर्ने होला, उनीहरू अलिक सेटब्याक भएर चाहिँ एज अ होम कन्ट्री भनेर उनीहरू अलिकति अलिक डराए जस्तो अलिकति सेटब्याक गरेर खेलेको जस्तो नि लाग्यो होइन. जबकि फर्स्ट गेम उनीहरूले राम्रो पर्फर्मेन्स गरेपछि सेकेन्ड गेम पनि उनीहरूले त्यसरी नै कमिट गरेको भए चाहिँ सायद राम्रो हुन्थ्यो होला होइन. तर चाहिँ स्टिल चान्सेस त छ होइन. अब लास्ट वर्ल्ड कपमा पनि उनीहरू राम्रो पर्फर्मेन्स गरेर अर्जेन्टिनासँग गोल हानेर पनि होइन राम्रो पर्फर्मेन्स गरेको एन्ड गरेको हो. त्यो होपफुली यो पालि पनि थोरै आशावादी चाहिँ छौँ.
0: सागर जी कतिको फलो गर्नु भएको छ सकरुजको गेमलाई?
13: होपफुली अब त्यही उहाँ सरहरूले नि भनिहाल्नु भयो होइन, अब अगाडिको म्याचहरूमा अब जस्तै अब त्यस्तो भनौँ न अब चान्सै नभएको त होइन, अब लास्ट एउटा म्याच उसले राम्रो गर्नु सक्नु सक्यो भने चाहिँ अभियसली अगाडि माथि सेकेन्ड राउन्डमा पुग्ने चान्स छ. त्यसले गर्दाखेरि अलिकति अब गेमको अब तालमेल अलिक मिलाएर चाहिँ सबै चिजहरू राम्रो भयो भने सोचेको अनुसार जस्तै एउटा खेल्ने एउटा स्ट्राटेजीलाई फलो गर्न सक्यो भने चाहिँ राम्रो नै हुन्छ जस्तो लाग्छ मलाई.
0: हजुर हस्, धेरै धेरै धन्यवाद तपाईँहरू तिनैजनालाई यो समय र संवादको लागि अनि विश्लेषण र अनि आफ्नो अनुमानहरूको लागि पनि
12: धन्यवाद.
0: हजुर र श्रोतावृन्द, अब कार्यक्रमबाट बिदा लिने समय भएको छ. जाँदा जाँदै चाहिँ sbs.com.au/नेपालीमा हामी रहेका छौँ, त्यहाँ सम्पूर्ण हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ भन्दै म सुनिता पोखरेललाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्. स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्. हस्त नमस्कार.
14: एक घंटे तक मुसलसल सुपर हिट उर्दू गाने, ये SBS उर्दू है SBS साउथ एशियन पर.

0: I made you love life.
1: ایس بی ایس ہندی پر بنے رہنے کے لیے ہمارے ساتھ بہت بہت شکریہ. اور اب وقت ہو چکا ہے اگلی رپورٹ کا. اسٹارٹ اپس اور ٹیک بزنس لیڈرز کی سمرتھک جیسمین پترا جو کوئنس لینڈ میں رہتی ہیں, بھارت اور آسٹریلیا کے بیچ بزنس سہیوگ اور اسٹارٹ اپ کلچر کو بڑھاوا دینے میں اہم بھومکا نبھا رہی ہیں. اس انش میں سنیے کہ وہ دونوں دیشوں کے بیچ افسروں اور ساجھیداری کو کیسے دیکھتی ہیں اور اسے کیسے مضبوط بنا رہی ہیں. یہ رپورٹ دو بھاگوں میں ہے. اس کا پہلا بھاگ ہم آپ کے لیے کل کے شو میں پلے کر چکے ہیں, اور آئیے اب سنتے ہیں اس کا دوسرا اور انتم بھاگ. نتاشا کول کی یہ رپورٹ.
2: یہ ایپیسوڈ کا دوسرا بھاگ ہے جس میں ہم نے آسٹریلیا اور بھارت کے بزنس کلچرز پر چرچا کی ہے. اس انش میں ہمارے ساتھ جڑی ہیں جیسمین بترا جو ہمیں سمجھانے کی کوشش کر رہی ہیں کہ نویشک ایک دوسرے کے بازار اور کاروباری ماحول کو بہتر ڈھنگ سے سمجھنے کے لیے کیا کر سکتے ہیں. جیسمین, بھارت کی بیوروکریسی کو دیکھیں, ریڈ ٹیپزم کو دیکھیں, تو ایک بہت ساری دھارنائیں لوگوں کے من میں ہوتی ہیں جو باہر کے نویشک ہیں. تو جب وہ آپ کے پروگرام میں پارٹیسپیٹ کرتے ہیں, اس کو سمجھتے ہیں, تو کیا بدل جاتا ہے, ان کے وچار کس طرح بدل جاتے ہیں؟
3: ویری گڈ کوسچن نتاشا. ہم نے یہ دیکھا ہے کہ جب انڈیا کی, آف کورس کیونکہ بیوروکریسی کافی وشو وکھیات ہے کچھ طرح سے, بٹ پچھلے کچھ سالوں میں انڈیا میں بہت ترقی ہوئی ہے. اور ہمارے فاؤنڈرز نے جو دیکھا کہ ہر اسٹیٹ کی ایک اپنی انڈیپینڈنس ہے اسٹارٹ اپس کے بارے میں لے کے. تو اب جیسے ساؤتھ انڈیا میں کچھ اسٹیٹس ہیں جن کے ساتھ ہم نے کرناٹکا میں, تمل ناڈو میں, کیرلا میں, جہاں ہم لوگوں نے, ہمارے آسٹریلین کمپنیز نے بہت ہی جلدی گورنمنٹس کے ساتھ الائنس کر کے اپنے پروڈکٹس کو پہنچایا جو شاید آسٹریلیا میں اس سے زیادہ ٹائم لگے. تو اب یہ بہت شفٹ ہو گیا ہے کیونکہ انڈین کمپنیز آئی ٹی, سائبر سیکیورٹی, لا, ڈاٹا شیئرنگ میں بہت انہوں نے آگے اپنے قانون بنا لیے ہیں اور وہ فیسیلیٹیٹ کرتے ہیں. تو حالانکہ لوگوں کے اندر ایک شک اور شنکا رہتی ہے کہ ہم اپنا انڈیا میں لے کے جائیں گے تو ہم ایک بیوروکریسی کے جال میں پھنس جائیں گے, بٹ ایک اسٹیٹ لیول پہ بہت جلدی سکسیس مل جاتا ہے جو گورنمنٹ فیڈرلی اپنے سینٹر سے اس کو پاور دے رہے ہیں کہ اسٹیٹس اپنے ڈیسیشن لیں, اسٹارٹ اپس اور انوویشن اور ویمن انٹرپرینرشپ اسپیشلی کو اور آگے بڑھائیں.
2: تھوڑا اس کو اور الیبوریٹ کر کے ہمیں سمجھائیں جو آپ بتا رہی ہیں کہ آسٹریلیا میں وہ بیوروکریسی زیادہ ٹف ہے ایز کمپیئر ٹو انڈیا. تھوڑا ایک کوئی ایگزامپل دے کے ہمیں بتائیں کہ
3: آسٹریلیا ریگولیشنز کمپلائنس میں کافی پرٹیکولر ہیں. آسٹریلیا ایز اے کنٹری تھوڑا رسک ایورس بھی ہے. ہم لوگ ہر چیز کے باکسز ٹک ہونا ضروری ہے, ساری کمپلائنس ہونا ضروری ہے. ہم لوگ ڈے ٹو ڈے ہی دیکھتے ہیں کہ یو نو, آپ یہاں پر کسی کو, اپنے ورک کلیگ کو, اس کو سر درد ہو رہا ہے, آپ اس کو سیدھے پیناڈول نہیں دے سکتے کیونکہ وہ تو لا کے اگینسٹ ہے. انڈیا میں بہت ساری چیزیں ہیں جو آپ نیچرلی کر سکتے ہیں. تو اس ڈفرینس سے آسٹریلیا میں کچھ نیا لانے کے لیے بہت کمپلائنس ضروری ہوتا ہے. اسٹیٹ لا, فیڈرل لا, ورک سیفٹی, ہیلتھ سیفٹ, او ایچ این ایس, بہت ہمارے قانون ہیں. انڈیا میں انوویشن کی ہنگر ہے اور وہاں پر اگر کچھ چیز کسی ڈپارٹمنٹ کو صحیح لگی تو وہ آگے بڑھ جاتی ہیں. ایک ایگزامپل جو میں آپ کو دوں گی, انڈیا میں گورنمنٹ ایز اے فرسٹ کسٹمر پالیسی تلنگانہ اسٹیٹ گورنمنٹ نے شروع کری کہ اگر آپ نے کچھ بنایا ہے اور وہ آپ کو لگتا ہے کہ اس سے اسٹیٹ کا بھلا ہوگا اور ہمارے ناگرکوں کو لابھ ملے گا, تو وہ کہتی ہے کہ ہم سب سے پہلے گورنمنٹ آپ کا کسٹمر بنتے ہیں, اور ایک بار آپ نے گورنمنٹ کو اپنی چیز بھیج دی تو آپ کو لیے باقی گراہک لانا آسان ہو جاتا ہے. ہم نے اپنے, جب ہم آسٹریلین کمپنیز کو ساتھ لے کے گئے, ہم نے خود دیکھا کہ گورنمنٹ بہت آگے ہے نئی چیزیں ٹرائی کرنے کے لیے, اور وہ ایک بہت بڑا چینج ہے جو انڈیا میں پچھلے आठ दस सालों में आया है।
2: आपको क्या लगता है अगर हम ऑस्ट्रेलिया और भारत के बीच व्यापार समझौता जो फ्री ट्रेड एग्रीमेंट वो हो जाएगा उससे इन बातों में और ज़्यादा फर्क आने की उम्मीद है?
3: जी, अभी जो हमने फर्स्ट लेवल ऑफ इकोनॉमिक कोऑपरेशन कर रहा है उससे भी काफ़ी चीज़ें आगे बढ़ने शुरू हुई हैं कुछ सेक्टर्स में, क्लाइमेट सिक्योरिटी और यू नो रिन्यूएबल एनर्जी, इन सब चीज़ों में। जब वो कॉम्प्रिहेंसिव बन जाएगा और एक नए लेवल पर उसका जो होगा निर्माण, उससे आपस में बिजनेस करना आसान होगा। और यही सबके लिए मैसेज है कि आप इंडियन आप समझते हैं, आप दोनों कंट्रीज को अगर आप समझते हैं तो आप अपने बिजनेस में, चाहे आप फ्रूट या चीज़ एक्सपोर्ट कर रहे हैं या आप यू नो हैंडीक्राफ्ट एक्सपोर्ट कर रहे हैं, आप देखें कि कौन से प्रोडक्ट्स हैं जिनमें आपकी अंडरस्टैंडिंग काफ़ी अच्छी है और आप वो दूसरी कंट्री तक पहुंचाने के लिए आप उस व्यापार में सहयोग कर सकते हैं।
2: जैस्मिन, दोनों देशों के जो निवेशक हैं या जो बिजनेस सेंस है या बिजनेस कल्चर कह लीजिए वो बहुत ही अलग है। ऑस्ट्रेलिया जितना डायरेक्ट है उतना ही भारत में पर्सनल रिलेशन या वर्ड ऑफ माउथ या लॉन्ग टर्म रिलेशंस पे बिजनेस कल्चर एक चलता है। तो किस प्रकार दोनों देश एक दूसरे से सीख सकते हैं?
3: मुझे लगता है कि ये एक बहुत अच्छा कॉम्बिनेशन बन सकता है क्योंकि ऑस्ट्रेलिया काफ़ी ट्रांजैक्शन बेस्ड करते हैं कि अच्छा हमें आपसे डील करनी है, आप ये सारे क्राइटेरिया मिलते हैं तो हम कर सकते हैं। इंडिया में हम सबसे पहले इंसान की परख करते हैं, उसके बाद जो उन्होंने बिजनेस डील रखी है उसको बाद में देखते हैं। और ये एक बहुत बड़ी कल्चरल अंडरस्टैंडिंग जो चाहिए होती है उसमें दोनों कंट्रीज़ अगर अपने स्ट्रेंथ मिलाएं तो पावर एक बहुत बड़ा बन सकता है। क्योंकि कोई भी ट्रांजैक्शन सिर्फ डील्स पे नहीं होता कि सिर्फ मनी एक्सचेंज, तो ये एक बहुत बड़ी अपॉर्चुनिटी मुझे लगता है कि हम दोनों कंट्रीज़ जब हम अपने आप को जोड़ के अपनी स्ट्रेंथ्स इकट्ठे लाते हैं, हम दुनिया में जिस तरह व्यापार होता है हम उसमें भी एक बहुत बड़ा शिफ्ट ला सकते हैं।
2: आपने माइग्रेंट एंटरप्रेन्योर्स के साथ काम किया है, उनको समझा है, हमें ये बताएं कि सबसे बड़ी स्ट्रेंथ, सबसे बड़ा एडवांटेज उनका क्या है?
3: जब मैंने यहाँ पर आके अपना बिजनेस शुरू करा, मैं और माइग्रेंट एंटरप्रेन्योर्स से बात करना चाहती थी और इस प्रोग्राम को भी मैंने जब डिज़ाइन करा अलग अलग कंट्रीज़ के लोगों को इसमें ज्वाइन करा हुआ, मेरे लिए सबसे इम्पॉर्टेंट चीज़ जो ऑस्ट्रेलिया की रिचनेस है कि हमारे पास लोग रोमानिया, यूक्रेन, पोलैंड हर जगह से आते हैं, इंडियन सब कॉन्टिनेंट से। तो जो आपका क्वेश्चन है कि वो अलग अलग उसका क्या एडवांटेज है, माइग्रेंट्स नेचुरली रिस्क टेकर्स होते हैं। हमने अपनी एक कंफर्टेबल लाइफ को छोड़ के एक एस्पिरेशन से हम दूसरी जगह आते हैं, हमें कुछ करने की, कुछ कर दिखाने की और एक शिद्दत से उस पर उस तक पहुंचने की, वो हमारे पास एक नेचुरल एबिलिटी है, वो हमारा एडवांटेज है। वही चीज़ जब मैं देखती हूँ माइग्रेंट्स कई बार अपना सेल्फ केयर में उतना ध्यान नहीं दे पाते क्योंकि वो उस दौड़ में कई बार लगे रहते हैं कि हमें आगे बढ़ना है, बट मुझे इसमें एडवांटेजेस ज़्यादा दिखते हैं क्योंकि जब आप दो कल्चर्स, दो लैंग्वेजेस को समझते हो आपको एक कल्चरल इंटेलिजेंस आ जाती है, आप समझ सकते हो, आपकी ब्रेन डेवलपमेंट अलग तरह होती है। तो माइग्रेंट्स एज बिजनेस कम्युनिटी एक बहुत बड़ा एडवांटेज लेके आते हैं हमें।
1: SBS हिंदी पे हमारे साथ वापस जुड़ने के लिए बहुत बहुत शुक्रिया। आज के शो में हम आपसे पूछ रहे थे कि आपका फेवरेट इंडोर या आउटडोर गेम कौन सा है, ख़ास तौर पे जो आपने बचपन में खेला हो और आपको आज तक याद है। एक बड़ा ही इंटरेस्टिंग मैसेज आया है, चेतन शार सिडनी से लिखते हैं कि हाय नबील, आई एन्जॉयड प्लेइंग द लोकल गेम ऑन वीकडेज द किंग विद बॉयज़, इट वॉज़ अ वेरी पॉपुलर गेम साउथ मुंबई में, ये कोई एक मशहूर गेम था और क्रिकेट वॉज डेफिनेटली अ वीकेंड गेम एट लोकल स्टेडियम अक्रॉस द मरीन ड्राइव, एन्जॉयड द कॉम्पिटिशन। तो जहाँ क्रिकेट तो हर कोई खेलता ही था, लेकिन चेतन जी लिखते हैं कि द किंग नाम का एक बड़ा ही मज़ेदार गेम था, और मैं अगर डिक्लेयर करूँ तो मुझे इस गेम के बारे में नहीं पता, तो आज मैं इसको ज़रूर सर्च करके देखूँगा कि ये क्या खेल था। आप भी बताइए 04397997667 पर कि आपका फेवरेट इंडोर या आउटडोर गेम कौन सा था, जो आपको बड़ा पसंद था या आज भी पसंद है। और हमारे पास मैसेजेस आ चुके हैं जिसमें कैरम बोर्ड और किसी ने किंग और क्रिकेट और सॉकर सब हमारे साथ शेयर किया है। 04397997667 हमारा नंबर है, आपके मैसेजेस का इंतज़ार है, और अपना नाम भी ज़रूर लिखिएगा। तब तक ये एंजॉय करिए ये अगला गाना, मैं आपसे मिलता हूँ थोड़ी सी देर में।

Wall to Wall Music, playing now. On SBS South Asian.

पुष्पा पुष्पा पुष्पा।